0: پروفیشنل شخص اتنا مصروف ہے زندگی میں کہ اگر اسے وقت ملے اور کوئی اس سے پوچھے کہ بیٹھیے ذرا بتائیے کیا چل رہا ہے, تو پھر ایک ایسی کہانی سننے کو ملے گی جو سیدھا آپ کے دل پہ جا لگے گی. اس لیے ہم آپ کو انوائٹ کرتے ہیں ہمارے کیفے میں, جہاں آپ میں سے ہی ایک شخص ہمارے ساتھ ہوگا کیفے 107 پر
1: ہر فرائیڈے شام 7:15 بجے سے ایف ایم 107 پر دوحہ والے کبیر کے ساتھ.
2: Qatar's most heard radio station FM 107. FM 107. Dil se desi.
3: FM 107 presents Tech Update. Tech Update.
4: السلام علیکم ورحمۃ اللہ وبرکاتہ, میں دوحہ والا کبیر FM 107 پہ, اینڈ ویلکم ٹو انادر ٹیک اپڈیٹ. دنیا جو ہے وہ دیوانی ہوئی پڑی ہے ابھی لگاتار. میں تو سوچ رہا ہوں ایسے سولڈ آؤٹ ہو رہا ہے آئی فون جیسے یہ بس دنیا کی آخری چیز ہے. پر اگر آپ اس کے پیچھے ابھی بھی نہیں بھاگے ہیں تو دیر آر مینی گیجٹس جن کے پیچھے آپ کو بھاگنا چاہیے, ان کے بارے میں بات کرتا رہوں گا شو پہ. بٹ ایک بات تو ہے, اگر آپ کو آئی فون اپ گریڈ کرنا ہے تو اگر آپ 12, 13, 14 سے سیدھا جا رہے ہیں 18 کی طرف تب تو سینس بنتا ہے. اگر آپ کے پاس 17 or 18 لینے جا رہے ہیں تو پیسہ ہے پھر آپ کے پاس. دیر از نو ادر ریزن ٹو ریئلی جمپ آف آن 18, اتنا بھی نہیں. ٹھیک ہے, یہ میرا پرسنل اوپینین ہے. میوزک اینڈ ٹیکنالوجی میں ہمیشہ سے سوچتا ہوں اٹ از ویری سبجیکٹو, بٹ اپ ٹو یو. میں ذرا ویب سائٹ سے شروع کروں گا کیونکہ میرا کام مجھے کرنا ہے. تو پہلی جو ویب سائٹ ہے اس کا نام ہے neuroscapes.com. NEURASCAPES neuroscapes.com. اس ویب سائٹ پہ جب آپ جائیں گے تو آپ کو بہت ساری ہائی کوالٹی ہائی ڈیفینیشن فوٹوز ملیں گے جو اے آئی سے جنریٹڈ ہیں. پر آپ بولیں گے تو اے آئی سے جنریٹڈ میرے کس کام کی, آپ کو وہ کاپی نہیں کرنی, امیج نہیں, امیج کے نیچے اس کا پرومپٹ بھی ہوگا. آپ کو پتا لگے گا کہ یار یہ امیج جو بنی ہے بنی کیسی ہوگی, اس کا پرومپٹ کیا ہے. اس پرومپٹ کو آپ کاپی کر سکتے ہیں اینڈ یو کین آلٹر دا پرومپٹ, یو نو, اس کو تھوڑا سا ایڈٹ اومٹ کر کے اپنے حساب سے آپ کہیں اور یوز کرنا چاہتے ہیں یوز کر سکتے ہیں. بٹ ڈیفینیٹلی ورتھ اٹ اگر آپ ایک چینل بنا چکے ہیں, ایک سوشل میڈیا ہینڈل چلاتے ہیں, کچھ بھی ہے, سو آپ کے کام آ سکتی ہے. اینڈ اسپیشلی اگر آپ کوئی پریزنٹیشن بنا رہے ہیں, لوکنگ فار این امیج, آپ کیٹیگری وائز امیج سلیکٹ کیجیے, اس کے نیچے اس کا پرومپٹ آئے گا, اس پرومپٹ کو اپنے حساب سے ایڈٹ کیجیے, یو مائٹ گیٹ سم تھنگ جو آپ کو زیادہ محنت کے بنا مل جائے. اور آج کی دنیا ایسی ہے, تھوڑا سا آپ کو اسمارٹ ہونا پڑے گا, ویری اسمارٹ. بڑھتے ہیں آگے. اگلی ویب سائٹ کا نام ہے memory.toys. یہ بہت اچھی ویب سائٹ ہے, میموری سوری میں نے اسپیلنگ غلط بولتی, میری میموری کی دقت ہے. memory memory.toys TOYS memory.toys. اس ویب سائٹ پہ جب جائیں گے تو اس پہ بہت سارے میموری گیمس ہیں آپ کی ویژول میموری کو بڑھانے کے لیے. اینڈ میں یہ سمجھتا ہوں یہ بڑوں کو بھی کھیلنے چاہیے, بچوں کو بھی کھیلنے چاہیے. بہت شارپ رہتا ہے بھائی مائنڈ, میں صحیح بتا رہا ہوں آپ کو. آپ کو اس میں میزز ملیں گے, پزلس ملیں گے, اور آپ کی جو فوٹوگرافک میموری ہے اس کو تھوڑا سا بڑھانے میں آپ کو مدد ملے گی. اور یہ ضروری نہیں ہے آپ اس کو ایج بیسڈ سمجھے کہ بھائی اب تو کیا ایج, ابھی تو کیا فوٹوگرافک میموری. آپ اپنی برین کو ٹرین رکھیں گے تو آپ کا برین ہر ایج میں کام کرے گا, بڑھیا طریقے سے کام کرے گا. جس سے یو ہیو ٹو ٹرین اٹ, سو ناٹ جسٹ فار یو, مگر آپ کے گھر میں بچے ہیں تو ان کو بھی ضروری ہے گیم کھلوائی, کیونکہ یہ گیمس بہت ضروری ہوتے ہیں, کوگنیٹو ابلٹیز کو بڑھاتے ہیں اور برین کو یاد رکھنے میں اور پاورفل بناتے ہیں. اٹس لائک یو آر اپ گریڈنگ یور ریم ایوری سنگل ڈے. تو ٹرائی دس ون آؤٹ, میموری ڈاٹ ٹوائز. اوکے, اگلی ویب سائٹ کی طرف بڑھتے ہیں. اگلی ویب سائٹ ہے monkeytype.com. monkeytype monkeytype.com. वेबसाइट में टाइप लिखा हुआ है तो मतलब ये है कि टाइपिंग से जुड़ा हुआ है, और आपकी टाइपिंग स्पीड अगर आप चेक करना चाहते हैं, स्पेशल पंचुएशन, ग्रामर, जो भी आप जिस तरीके से टाइप करते हैं, वो कमांड देने के बाद आप अपनी टाइपिंग को टेस्ट कीजिए एंड स्किल सेट बढ़ाइए. भाई ये भी जरूरी है, पहले टाइपिंग तेज करना वॉज कूल, नाउ इट इज एन एक्चुअल रिक्वायरमेंट. ट्रस्ट मी ऑन दिस. तो आपको बड़ा जरूरी हो गया है कि आज की दुनिया से मुकाबला करने के लिए आपको ये सब आना चाहिए. इनके हिसाब से सोच रहे हैं तो ठीक है. अब जरा हम बढ़ेंगे आगे खबर की तरफ. तो खबर आ चुकी है एप्पल M6 मैक मिनी, उसका रिव्यू भी आ चुका है, एंड उसमें एक चीज जो सामने आई है वो है प्राइस हाइक. पूरे के पूरे $300 बढ़ा दिए हैं एप्पल ने, कोई कसर नहीं छोड़ी है भाई. प्राइस हाइक थोड़ी रफ हो गई यार, ये इतनी रफ नहीं होनी चाहिए, क्योंकि मुझे लग रहा था कि बहुत ही कुछ अलग करेगा. ठीक है, बहुत सारी स्पेशल उसमें यू नो सिस्टम को थोड़ा अपग्रेड जरूर किया है, डेफिनेटली M6 तक पहुंच चुके हैं, बट $300 थोड़ा सा ज्यादा नहीं हो गया? तो अंटिल अनलेस आपको कुछ ज्यादा ही काम है, कुछ ज्यादा ही हैवी बना रहे हैं आप, आई डोंट थिंक इतना हैवी आप बना रहे होंगे कुछ काम, तब तक पुराने वाले पे रहो भाई. $300 इज अ लिटिल टू मच. ये थी टेक अपडेट्स, मैं उर्दू हवाला कबीर FM 107 पे. स्टे ट्यून्ड फॉर मोर टेक अपडेट.
2: आप सुन रहे हैं FM 107.
0: दिल से देसी.
1: स्कैम अलर्ट. अस्सलाम वालेकुम वरहमतुल्लाही वबरकातुहू. FM 107 पे इस्तकबाल है दोस्तों आप सभी का. मेरा नाम है फजील और ये शो है फ्रॉड अवेयरनेस, जहां पर नए जमाने के नए स्कैम, नए फ्रॉड के बारे में मैं आपको हर रोज इत्तला करता रहता हूं. और आज भी एक ऐसे स्कैम के बारे में मैं बात करने वाला हूं. वेल, आज का स्कैम कुछ ऐसा है कि हो सकता है कि आपके साथ ये स्कैम ना हो, लेकिन आप इस स्कैम की तरफ बढ़ें. स्कैमर्स आपके पास नहीं आते, लेकिन हो सकता है आप स्कैमर्स के पास जाएं. वेल, क्या है ये स्कैम कि आप मजबूर हो जाते हैं? वेल दोस्तों, ये है फेक मिस्ट्री बॉक्स ओवर स्टॉक लिक्विडेशन स्कैम. कैसे काम करता है ये स्कैम, इसके बारे में सबसे पहले देखते हैं. वेल, सोशल मीडिया पर आम तौर पर ऐसे एड्स दिखाए जाते हैं जो दावा करते हैं कि कोई बड़ा डिपार्टमेंट स्टोर या ऑनलाइन जायंट क्लोज हो रहा है, या उनका अनक्लेम्ड पैकेजेस का स्टॉक साफ किया जा रहा है. ये स्कैमर्स आपको मिस्ट्री बॉक्सेस ऑफर करते हैं जिनमें एक्सपेंसिव इलेक्ट्रॉनिक्स और टूल्स होते हैं, और उनकी कीमत 30 या 40 कतरी रियाल से भी ऊपर बताई जाती है. 50, 60, 100, 1000, 500, यू नो व्हाटएवर, जो अमाउंट आपको लुभा सके, जो अमाउंट आपको लालच की तरफ बढ़ा सके, ये अमाउंट डाली जाती है. इनकी वेबसाइट्स देखने में हाईली प्रोफेशनल लगती है और उन पर काउंटडाउन टाइमर्स भी चल रहे होते हैं ताकि आप जल्दबाजी में बिना सोचे समझे अपना क्रेडिट कार्ड यूज कर लें. पे आउट करने के बाद आपको ये पता चलता है कि यार सामान तो आया ही नहीं, और फिर आपके साथ स्कैम हो गया. कोई सस्ती चीज खरीदने के चक्कर में आपके साथ हो जाता है बड़ा स्कैम. लेकिन इस तरीके के जो स्कैम है, इनसे बचने के काफी तरीके हैं, हम उन पर बात करेंगे. लेकिन सबसे पहला काम जो आपको करना है इस तरह के स्कैम से बचने के लिए, वो है ऑफिशियल URL डबल चेक करना. ऐसे एड्स पर क्लिक करने के बाद ब्राउजर का एड्रेस बार चेक करें. अगर लिंक में किसी बड़े ब्रांड के नाम की स्पेलिंग गलत है तो वेबसाइट फेक है. मिसाल के तौर पे आप माने कोई ABC असल में कोई ABC ब्रांड है, उसमें ABD लिखा हो, या फिर हो सकता है CBA लिखा हो. सो आपको बहुत ही ज्यादा फोकस करके उस वेबसाइट को देखना चाहिए, क्योंकि आम तौर पे ऐसा होता है, क्योंकि कई ऐसी बड़ी कंपनीज है जो बंद हो रही होती है, वो अपना स्टॉक क्लियर करती है. स्टॉक क्लियर करेंगी अगर सेम रेट पे जो आम तौर पे मार्केट में अवेलेबल है, तो वो स्टॉक क्लियर नहीं होगा. तो ऐसे में वो बड़ी कंपनियां या फिर इवन छोटे स्टोर्स करते हैं ये है कि उसे सस्ते में 10 रियाल की चीज 2 रियाल 3 रियाल में जल्दी जल्दी उसे बेच देते हैं, ताकि स्टॉक क्लियर हो, पैसा वापस आए अपने जेब में आए, और फिर इस स्टोर को बंद किया जाए ताकि उसका रेंट और ना देना पड़े. तो ये कुछ सिंपल तरीके हैं जो स्टोर्स अपनाते हैं ताकि उनका स्टॉक जल्दी से जल्दी क्लियर हो जाए. या फिर ऐसा भी होता है कि कई बार स्टोर बंद नहीं हो रहे होते, लेकिन पुराने स्टॉक जो एक्सपायर हो सकते हैं उनको जल्दी निकालने के लिए उनको सस्ते में बेच दिया जाता है, और नए स्टॉक को मंगाने के लिए पैसे जुटाए जाते हैं. फिर नए स्टॉक को मंगाने के बाद उसे रखा जाता है और उसे नॉर्मल रेट में बेचा जाता है. लेकिन बचने के तरीके के बारे में हम बात कर रहे थे. सेकंड जो तरीका है बचने का, वो है काउंटडाउन टाइमर्स के प्रेशर में ना आए. कभी भी आपको जल्दबाजी दिखाई जाए ना किसी भी प्रोडक्ट को लेने में,
5: तो उस पर तो इवन जो सच्ची वेबसाइट्स हैं उस पर भी अगर जल्दबाजी दिखाई जाए तो आपको होशियार रहना चाहिए। इसलिए होशियार रहना चाहिए कि यार ये तो होता रहता है। सो काउंटडाउन टाइमर से बिल्कुल प्रेशर में ना आए। स्कैमर्स हमेशा काउंटडाउन टाइमर्स का यूज करते हैं ताकि आप डर के मारे जल्दी कार्ड डिटेल्स

0: मुकाबले के दरवाजे खुल चुके हैं, पॉइंट्स की दौड़ का आगाज हो चुका है, मुकाबले फिर सजेंगे और हर राउंड लेकर आएगा एक नई कहानी। यतूर लीग सिर्फ और सिर्फ अलकास चैनल और शूफ प्लेटफॉर्म पर।
1: ए बनी आदम, क्या तुम दुआ का मजाक उड़ाते हो, दुआ को हकीर समझते हो, हालांकि तुम्हें खबर ही नहीं कि दुआ क्या कुछ करती है। ये रात के तीर हैं जो सीधे अपने निशाने पर जा लगते हैं, खता नहीं करते, अलबत्ता उनका एक वक्त मुकर्रर है जिसके बाद उनका असर जाहिर होता है। तो दोस्तों, प्रोग्राम आज की दुआ, इसका मकसद हमें याद दिलाना है कि दुआ बंदे का सबसे कीमती हथियार है, दिल का सुकून है और रब से ताल्लुक का सबसे मजबूत रिश्ता है। आइए चंद लम्हों के लिए हम अल्लाह की बारगाह में दुआ मांगे। सामईन किराम, आज की दुआ है नूह अलैहिस्सलाम की। जब उन्होंने अपने कौम के इनकार, तकजीब और जुल्म व सितम के बाद अल्लाह की मदद मांगी। सिर्फ इतना ही नहीं, बल्कि सदियों तक नूह अलैहिस्सलाम ने अपनी कौम को अल्लाह की तरफ बुलाया, लेकिन उन्होंने इनकार किया और हक के मुकाबले में सरकशी इख्तियार की। इस पर नूह अलैहिस्सलाम ने दिल की गहराई से पुकारा, अन्नी मगलूबुन फंतसिर, मैं मगलूब और कमजोर हूँ, या रब तू मेरी मदद फरमा। अन्नी मगलूबुन, ए अल्लाह मैं मगलूब हूँ, कौम ने मेरी बात न मानी, मैं कमजोर और बेबस हो गया हूँ। फंतसर, तो ही मेरा मददगार है, मेरी तरफ से फैसला फरमा और मुझे जालिमों के मुकाबले में फतह अता कर। सबने कराम, ये दुआ मजलूम की पुकार है जिसमें बंदा अपनी बेबसी का इतराफ करके अल्लाह की नुसरत पर भरोसा करता है। सामिन इकराम, आज की दुआ हमें यह सबक देती है कि मुश्किलात और मजालिम के वक्त सबसे बड़ी पनाह अल्लाह की है। जब बंदा कहता है इन्नी मगलूबुन फंतसर, तो गोया वो अपने सारे मामलात अल्लाह के सुपुर्द कर देता है। आइए हम सब दिल की आजिजी के साथ ये दुआ पढ़ें, इन्नी मगलूबुन फंतसर। इसके शुरू में अगर रब्बी जोड़ देते हैं तो जुमला पूरा हो जाता है, रब्बी इन्नी मगलूबुन फंतसर, या रब मैं मगलूब और कमजोर हूँ, बस तू मेरी मदद फरमा।
2: सेहत की बात हो तो एतमाद चाहिए माहिरीन की राय पर, माहिरीन की राय पर। लीजिए, हाजिर है आपके लिए प्रोग्राम हेल्थ गाइड, हेल्थ गाइड, जहां आपके सवालात के मिलेंगे मुस्तनद जवाबात। स्पेशलिस्ट और कंसल्टेंट डॉक्टर्स करेंगे रहनुमाई, बीमारियों की पहचान से लेकर इलाज और एहतियात तक, इलाज और एहतियात तक। सुनिए हर वेंसडे बुध की रात 8 बजे हेल्थ गाइड डॉक्टर फौजिया शफीक के साथ, ओनली ऑन FM 107। दिल से देसी, दिल से देसी। याद रखिए, सेहत ही है सबसे बड़ी दौलत।
3: इस दुनिया में हमें मुख्तलिफ रिश्ते और ताल्लुकात जोड़ते हैं, मुख्तलिफ लोगों के साथ मेल जोल रखते हैं, जिनमें से कई अफराद को हम दोस्त भी बना लेते हैं। ये सोहबतें हमारी जिंदगी का एक नुमाया रंग बन जाती हैं। कुरान करीम में भी अल्लाह ताला ने कई अस्हाब के वाकियात बयान किए हैं ताकि हम इबरत हासिल करें और राह रास्त पर आ जाएं।
4: सुनिए प्रोग्राम कससुल कुरान आरजे तलहा और आरजे सरवर के साथ हर जुम्मा दोपहर 1 बजे से सिर्फ FM 107 पर।
5: आप सुन रहे हैं FM 107,
6: FM 107, दिल से देसी।
1: सामईन किराम, जिस तरह अहकामे खुदाबंदी से बेनियाजी नहीं हो सकती, उसी तरह उस्वे रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनकी सुन्नत से बेपरवाही इख्तियार नहीं की जा सकती। सुन्नत रसूलुल्लाह की इताअत भी ऐसी ही जरूरी है जैसी किताबुल्लाह की, इसलिए कि दोनों की पैरवी हुक्म इलाही की पैरवी है। सामईन किराम, इन्हीं हिदायत की रोशनी में पेश किया जा रहा है प्रोग्राम रूह परवर सुन्नतें। इस प्रोग्राम के हर किस्त में हम एक सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम का जिक्र करेंगे, उसके मानी पर गौर करेंगे और ये देखेंगे कि किस तरह ये सुन्नत हमारी रोजमर्रा जिंदगी में रोशनी और सुकून का जरिया बन सकती है। سامعین کرام, کبھی کسی نے آپ کے پیغام کا جواب دیر سے دیا ہے, اب ذہن فوراً یہ کہتا ہے کہ یہ جان بوجھ کر مجھے نظر انداز کر رہا ہے. کسی نے آپ کو دیکھ کر سلام نہیں کیا تو آپ دل دل میں کہنے لگے کہ ارے اسے تو بڑا غرور آ گیا ہے. دو لوگ آپ کے سامنے بات کرتے کرتے خاموش ہو گئے. دل نے فیصلہ کر دیا ضرور میرے بارے میں بات ہو رہی تھی. کوئی دوست پہلے جیسا رابطہ نہیں کر رہا ہے. ہم نے پوری کہانی بنا لی کہ اب اس کے دل میں میرے لیے کچھ اور ہے. لیکن سوال یہ ہے کہ کیا واقعی ہمارے پاس کوئی ثبوت تھا یا صرف ایک خیال, اور ہم نے اس خیال کو حقیقت کا درجہ دے دیا. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہے ایاکم والظن فإن الظن اکذب الحدیث ولا تجسسوا ولا تحسسوا ولا تباغضوا وكونوا اخوانا. بدگمانی سے بچو کیونکہ بدگمانی سب سے جھوٹی باتوں میں سے ہے. تجسس نہ کرو, لوگوں کے پوشیدہ معاملات کی ٹوہ میں نہ لگو, ایک دوسرے سے بغض نہ رکھو بلکہ بھائی بھائی بن کر رہو. سامعین کرام, یہ حدیث ایک پورا سلسلہ ہمارے سامنے لاتی ہے, بدگمانی پھر تجسس پھر دلوں میں نفرت پھر تعلقات میں دوری, اور آخر میں رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ان سب چیزوں سے باز رہو, وکونو اخوانا بھائی بھائی بن جاؤ. گویا اگر اخوت کو بچانا ہے تو پہلے دل کے گمان کو سنبھالنا ہوگا. سامعین کرام, کسی کے بارے میں کوئی منفی خیال اچانک ذہن میں آ جائے تو صرف اس خیال کے آنے پر انسان مواخذہ کا مستحق نہیں ہو جاتا. اتنی بات تو صحیح ہے. امام نووی رحمہ اللہ نے وضاحت کی ہے کہ ممانعت اس بدگمانی سے ہے جسے انسان اپنے اندر جما لے, سچ مان لے اور اس پر قائم ہو جائے. کیونکہ بعض خیالات اچانک آ جاتے ہیں, انسان نے انہیں بلایا نہیں. مثلا خیال آیا شاید اس نے میرے خلاف یہ کیا ہو. یہ ایک خیال ہے. اب یہاں آپ کے پاس اختیار ہے. آپ کہہ سکتے ہیں مجھے حقیقت معلوم نہیں, میں بلا دلیل فیصلہ نہیں کروں گا. یا آپ کہہ سکتے ہیں نہیں مجھے یقین ہے یہی ہوا ہوگا. پہلی صورت میں آپ نے خیال کو روک دیا, دوسری صورت میں آپ نے گمان کو فیصلہ بنا دیا. امام غزالی رحمہ اللہ نے اس سلسلے میں نہایت گہری بات بیان کی ہے. وہ کہتے ہیں کہ بدگمانی صرف ذہن کے اندر نہیں رہتی, پہلے دل بدلتا ہے پھر رویہ بدلتا ہے. پہلے کسی کے بارے میں منفی خیال آیا, پھر دل میں نفرت محسوس ہونے لگی, پھر ملاقات میں گرم جوشی کم ہو گئی, پھر جواب مختصر ہو گیا, پھر ہم نے اس سے دوری اختیار کر لی, اور سامنے والا سوچ رہا ہے آخر میں نے کیا کیا ہے. اور یہ بہت بڑا خطرناک مقام ہے. ہر بدگمانی فراست نہیں, ہر شک ذہانت نہیں. بعض اوقات جسے ہم ذہانت سمجھ رہے ہوتے ہیں وہ صرف بلا دلیل بدگمانی ہوتی ہے. سامعین کرام, اس حدیث پر عمل سب سے پہلے ہمیں اپنے قریبی رشتہ داروں سے شروع کرنا ہے. میاں بیوی, بھائی بہن, والدین اور اولاد, دوست, ساتھی, ان کے ساتھ ایک چھوٹی سی بات پر فوراً نیت پر حملہ کر دینا کہ تم نے جان بوجھ کر کیا ہے, تم ہمیشہ مجھے نیچا دکھانا چاہتے ہو, تمہیں میری کوئی پرواہ نہیں, تو یہ غلط ہے. ذرا رکیے, ہم تو عمل دیکھ رہے ہیں نیت نہیں. بعض اوقات مسئلہ صرف غلط فہمی ہوتا ہے. سمجھ کر ہم اس طرح کی غلط فہمیوں کا حل ہمیں ایک سوال میں مل سکتا ہے. یہ ایک سوال ہمیں بہت سے جھگڑے سے بچا سکتا ہے. آپ اس طرح سوال کریں کہ آپ کی بات سے مجھے یہ محسوس ہوا, کیا آپ کا مطلب واقعی یہی تھا؟ تو اندازہ لگانے کے بجائے پوچھ لیجئے. اللہ تعالیٰ ہمارے دلوں کو بدگمانی کینا اور بغض سے پاک فرمائے. آمین یا رب العالمین. اسی دعا کے ساتھ پروگرام روپرور سنت کے آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو دیجیے اجازت. اپنا خیال رکھیے, سنتوں کو اپنی زندگی کا حصہ بناتے رہیے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
6: آپ نے سنا ہمیں آن ایئر, ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @FM107 قطر. دل سے دیسی.

0: دنیا میں ہمیں مختلف رشتے اور تعلقات جوڑتے ہیں، مختلف لوگوں کے ساتھ میل جول رکھتے ہیں، جن میں سے کئی افراد کو ہم دوست بھی بنا لیتے ہیں۔ یہ صحبتیں ہماری زندگی کا ایک نمایاں رنگ بن جاتی ہیں۔ قرآن کریم میں بھی اللہ تعالیٰ نے کئی اصحاب کے واقعات بیان کیے ہیں تاکہ ہم عبرت حاصل کریں اور راہ راست پر آ جائیں۔
1: سنیے پروگرام قصص القرآن آر جے طلحہ اور آر جے سرور کے ساتھ صرف ایف ایم 107 پر۔
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ سامعین کرام، قصص القرآن کے اس پروگرام میں ایک مرتبہ پھر واقعات کی داستان لے کر حاضر خدمت ہوں میں طلحہ شفیع زمان اور سرور مرزا۔
3: بھائی السلام علیکم۔ اور وعلیکم السلام ورحمۃ اللہ۔ آج کی کہانی میں لیڈرشپ بھی ہے، ڈیفیٹ بھی ہے، کریج بھی ہے، ڈسپلن بھی ہے، اور یہ بھی کہ کبھی کم لوگ اگر یقین اور صبر والے ہوں تو بہت بڑی طاقت کے سامنے کھڑے ہو سکتے ہیں۔
2: تو سامنے کرام، فرض کیجئے کہ یہ ہنٹس ہیں، تو آپ ذرا سوچیے کہ کون سا قصہ ہو سکتا ہے۔ سرور بھائی، آج ہم بنی اسرائیل کی تاریخ کے کیسے مرحلے کی طرف بڑھ رہے ہیں، جب حالات بگڑ چکے تھے، ظلم پھیل چکا تھا، اجتماعی قوت کمزور پڑ چکی تھی، اور پھر اسی ماحول میں ایک قیادت سامنے آتی ہے، طالوت کی قیادت۔ اسی داستان کے آخری حصے میں ہمارے سامنے ایک نوجوان نمودار ہوتا ہے جو بظاہر لشکر کا سب سے بڑا اور طاقتور فرد نہیں، مگر آگے چل کر تاریخ اسے داؤد علیہ السلام کے نام سے جانتی ہے۔ تو اس واقعے سے پہلے ایک پس منظر سمجھنا ضروری ہے کہ روایتی تاریخی بیانات میں آتا ہے کہ بنی اسرائیل میں بہت سے انبیاء مبعوث ہوئے، بعض روایت میں ان پر ہونے والے ظلم اور بعض انبیاء کے قتل کا بھی ذکر ملتا ہے۔ تو وہ قتل ہم بغیر حق، قرآن نے اس کو باقاعدگی سے اس طرح مینشن بھی کیا ہے کہ یہود اس طرح جو ہے نا بنی اسرائیل اپنے انبیاء کو قتل کیا کرتے تھے، ناحق قتل کرتے تھے۔ یعنی اگر ایک عام انسان کا ناحق قتل ہے بہت بڑا جرم ہے، تو اللہ کے بھیجے ہوئے نبی کے خلاف ہاتھ اٹھانا کس قدر سنگین سرکشی ہوگی۔ تو وقت کے ساتھ ظلم بڑھا، اندرونی کمزوریاں پیدا ہوئیں، اور پھر بنی اسرائیل ایک طاقتور قوم کے مقابلے میں شکست سے دو چار ہوئے۔ ان کو عربی میں عمالقہ کہا جاتا ہے، تاریخی بیانات میں عمالیق کہا گیا ہے۔
3: بھائی دیکھیے طلح بھائی، یہاں سے ایک بڑا ہی کلیکٹو ضروری جو سبق ہے وہ مل جاتا ہے ہمیں کہ کبھی ایک قوم کی ویکنیس جو ہے وہ صرف اندرونی نہیں ہوتی، یا دشمن جو ہے وہ اندرونی نہیں ہوتا، اندر کا جو مورل کولیپس بھی ہوتا ہے تو وہ باہر کی جو شکست ہے نا اس کا راستہ بنا دیتا ہے۔ جب جسٹس کم ہو، ڈسپلن ٹوٹ جائے، لیڈرشپ کا احترام ختم ہو، اور ہر شخص صرف اپنا فائدہ دیکھ رہا ہو، ہے نا، تو نمبرز جو ہیں وہ بہت ہونے کے باوجود سوسائٹی ویک ہو سکتی ہے،
2: اور اس کو عملی طور پر ہم اپنے خود پر ہی نافذ کر سکتے ہیں۔
3: آج کل کی دور میں
2: شکست خوردہ ہم قوم ہیں، کیا کہہ سکتے ہیں۔ تو دراصل واقعہ جب ہم بیان کر رہے ہوتے ہیں تو اس کو اپنے ہی آئینے میں دیکھنا چاہیے کہ ہمارے ساتھ یہ کتنا مطابقت رکھتی ہے یہ واقعہ۔ تو اس شکست میں بنی اسرائیل نے ایک نہایت قیمتی چیز بھی کھو دی، اور وہ ہے تابوت۔ تابوت ایک صندوق تھا، قرآن اس کے بارے میں کہتا ہے کہ اس میں آل موسیٰ اور آل ہارون کی چھوڑی ہوئی بعض چیزیں موجود تھیں۔ تفسیر اور تاریخی روایت میں صندوق کے اندر مختلف آثار کا ذکر ملتا ہے۔ بعض روایات میں موسیٰ علیہ السلام کے الواح کے اجزاء، عصا موسیٰ، ان کی جو لاٹھی تھی، عصا کے آثار، ہارون علیہ السلام سے متعلق بعض چیزوں اور دوسری مقدس نشانیوں کا تذکرہ کیا گیا ہے۔ بنی اسرائیل اس تابوت کو اپنے لیے ایک بڑی علامت سمجھتے تھے، اور بعض جنگوں میں اسے اپنے ساتھ لیے پھرتے تھے۔ پھر وہ وقت آیا کہ دشمن اسے بھی لے گیا، اور یوں شکست یعنی نفسیاتی بھی تھی۔ ایک قوم جو پہلے کمزور پڑ چکی تھی اب اپنی ایک بڑی علامت سے بھی محروم ہو گئی۔
3: اور یہ سائیکولوجیکل ڈیفیٹ جو ہے نا، یہ بہت زیادہ چوٹ لگاتی ہے، بہت گہری ہوتی ہے۔ کبھی انسان سے پیسہ جاتا ہے، لیکن اصل پرابلم پیسہ نہیں ہوتا، کانفیڈنس چلا جاتا ہے، یہاں پہ کہتے ہیں نا مات ہو جاتی ہے۔ کبھی ٹیم ایک میچ ہار جاتی ہے بھائی، مگر اگلا میچ ہارنے کی وجہ جو پہلے کا جو خوف تھا نا ہار کا، وہ ہوتا ہے۔ اس لیے ریکوری صرف ریسورس واپس لینا کا نام نہیں ہے، کبھی کانفیڈنس، ڈائریکشن اور ٹرسٹ بھی ری بلڈ کرنا پڑتا ہے۔ دس از ویری امپورٹنٹ۔
2: بالکل بالکل۔ اسی ماحول میں ایک نبی، یعنی بنی اسرائیل کے طرف ایک نبی مبعوث کیے گئے۔ بعض تاریخ روایت میں ان کا نام شموئیل یا اس سے ملتی ہوئی صورتوں میں ذکر کیا جاتا ہے۔ انہوں نے بنی اسرائیل کو خیر اصلاح اور اللہ کی طرف رجوع کی دعوت دی. لوگ مسلسل ظلم اور شکست خوردہ تھے. انہیں محسوس ہوا کہ صرف روحانی رہنمائی نہیں دنیاوی نظم و قیادت کے لیے بھی ایک بادشاہ کی ضرورت ہے. چنانچہ انہوں نے اپنے نبی سے کہا ایک بادشاہ مقرر کر دیجئے تاکہ ہم اس کی قیادت میں لڑیں. قرآن اسی مقام کو یوں بیان کرتا ہے اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الم تر الی الملأ من بنی اسرائیل من بعد موسی اذ قالوا لنبی لهم بعث لنا ملکا نقاتل فی سبیل اللہ. یعنی کیا آپ نے بنی اسرائیل کے ان سرداروں کو نہیں دیکھا جو موسیٰ علیہ السلام کے بعد اپنے نبی سے کہنے لگے ہمارے لیے ایک بادشاہ مقرر کر دیجئے تاکہ ہم اللہ کی راہ میں لڑیں. اب ان کے نبی نے فوراً ان کے جوش کو قبول نہیں کیا بلکہ یہ پہلے ایک سوال کیا کہ قال هل عسیتم ان كتب عليكم القتال والله تقاتلوا. اگر تم پر قتال فرض کر دیا گیا تو کہیں ایسا تو نہیں ہوگا کہ تم لڑو ہی نہیں. یعنی بات کرنا آسان ہے ہم کریں گے یہ کریں گے اٹھیں گے قربانی دیں گے, اصل امتحان تب ہوتا ہے جب قیمت سامنے آ جاتی.
3: سبحان اللہ, اللہ کی باتیں واقعی کیسی. سبحان اللہ بھائی, ہم سب پلاننگ اسٹیج میں بہت نڈر ہوتے ہیں ایسا سمجھیے, ہے نا بھائی. جم جوائن کرنا ایزی, روز جانا مشکل. تلا بھائی مجھے دیکھ لیجیے,
2: بالکل روز مرہ کی مثال.
3: یا پھر جوائن ہی نہیں کرنا چاہ رہے ڈر سے.
2: اس ڈر سے
3: بزنس اسٹارٹ کرنا ایکسائٹنگ, لاس فیس کرنا مشکل. تو کسی کاز کو سپورٹ کرنا ایزی ہے مگر پرسنل کاسٹ دینا مشکل بن جاتا ہے. اس لیے کمٹمنٹ کو اصلی ٹیسٹ انٹینشن کے اس لیے کمٹمنٹ کا اصلی جو ٹیسٹ ہے وہ انٹینشن کے وقت نہیں سیکریفائس کے وقت ہوتا ہے.
2: ڈیپلی ہم اگر اس کو اس طرح کہیں کہ دراصل یہی ایک مومن اور منافق کے درمیان فرق ہے.
3: واہ,
2: چونکہ منافق جو ہے نا اس کے لیے کنٹینیوز یعنی کنٹینیو کچھ کام کرنا اس کے ناممکن.
3: اللہ تعالیٰ نے دیکھیے کیا ہماری نمازیں روز کی ہیں تو اللہ تعالیٰ نے کیسے بتایا کہ فجر اور عشاء کی سب سے زیادہ مشکل ہوتی ہے ان لوگوں کے لیے.
2: بالکل بالکل,
3: کیونکہ کیا ہے کنٹینیوٹی میں نا بھائی, ایک دو دن چار دن تو پڑھ لیا کرتے تھے وہ,
2: لیکن یہ وقتی طور پر یعنی باقاعدگی سے ان کو ادا کرنا یہ بہت ایک بڑی ذمہ داری ہے اور ایک بڑی صلاحیت ہے قابلیت ہے جو اللہ کی طرف سے نعمت ہے. تو بنی اسرائیل نے بڑے پر اعتماد انداز میں جواب دیا, ارے ہم کیوں نہیں لڑیں گے, ہمیں ہمارے گھروں اور اولاد سے جدا کر دیا گیا, یعنی وہ تو شکست خوردہ قوم تھی اس وقت. تو انہوں نے اپنے دکھ کو دلیل بنایا کہ اب ہم ضرور کھڑے ہوں گے. قرآن کہتا ہے فلما كتب عليهم القتال تولوا الا قليلا منهم, جب ان پر قتال فرض کر دیا گیا تو ان میں سے تھوڑے لوگوں کے سوا اکثر نے وہ موڑ لیا. تو انسانی نفسیات کے بڑا آئینہ ہے کہ مطالبہ سب کا قربانی چند کی. سب تو نعرہ لگائے پھرتے گئے یہ کر لیں گے وہ کر لیں گے, میدان میں ثابت قدمی وہ صرف چند افراد ہی ان کی ثابت قدمی رہتی ہے.
3: بھائی یہ آج بھی ہوتا ہے جیسے طلحہ نے اس سے پہلے بھی بتایا, اگر ہم دیکھیں اپنی صورتحال اور مثلاً مثال کے طور پہ کسی پروجیکٹ میں سب کہتے ہیں بھائی وی آر ود یو,
2: اب دوبارہ
3: ہے نا جب ایکچوئل کام شروع ہوتا ہے تو لوگ غائب. کسی سوشل انیشیٹو کو آپ دیکھ لیے, اگر آپ شروع کرتے ہیں تو سب تالیاں بجا رہے ہوتے, لیکن جب والنٹیئر ٹائم مانگا جائے وہیں گنتی ختم, لوگ نمبرز میں کم. اس لیے اپنی لائف میں ایک رول رکھیں ہم سب ہی کہ کم پرومس کریں اور زیادہ ڈلیور کریں.
2: اوف, بہت ہی ایک یعنی اہم میتھڈ ہے. اللہ تعالیٰ نے پھر ان کے ساتھ یعنی بنی اسرائیل کے لیے ایک شخص کو بادشاہ مقرر فرمایا اور اس کا نام تھا تالوت. اب تالوت کون ہے, تالوت کے بارے میں بھی جان لیجئے. تالوت عام شاہی خاندان کے فرد کے طور پر پیش نہیں کیے گئے تھے, روایات میں ان کے معاشی حالات بھی معمولی بتائے گئے ہیں. بعض بیانات میں یہ بھی آتا ہے کہ وہ ہاتھ سے کام کرنے والے ایک عام پیشے سے وابستہ تھے. لیکن اللہ نے انہیں دو نمایاں چیزیں عطا کی تھی, علم اور جسمانی قوت. قرآن کہتا ہے کہ ان اللہ اصطفاہ علیکم وزادہ وسطتا فی العلم والجسم, اللہ نے اسے تم پر منتخب کیا ہے اور اسے علم اور جسم میں وسعت عطا کی ہے. تو بنی اسرائیل کے ایک طبقے نے فوراً اعتراض کر دیا, ارے یہ ہم پر بادشاہ کیسے بن سکتا ہے, اس کے پاس مال بھی زیادہ نہیں نہ سٹیٹس ہے. تو یعنی ان کے نظر میں یہ کچھ انہوں نے اسے حقارت کی نظر سے دیکھا.
3: لیڈرشپ کیسے آ گئی, تو یہ بہت ہی ماڈرن پرابلم ہے تلا. جیسا کہ شروعات میں بھی بتایا آپ نے کہ ہم کبھی ٹائٹل دیکھ کر کمپیٹنس جو ہے وہ ازیوم کر لیتے ہیں. بھائی لگژری کار میں ٹہل رہے ہیں شاید سکسیسفل لیڈر ہوگا, بھائی فلوئنٹ بولتا ہے شاید انٹیلیجنٹ ہوگا, ہے انگریزی بولنے دنا دن تو انٹیلیجنٹ ہے, بھائی سوشل میڈیا پہ فالوئنگ زیادہ ہے تو شاید ایکسپرٹ ہوں گے بھائی. تو بھائی لیڈرشپ جو ہے نا اس کے لیے صرف اپیئرنس ہی نہیں, نالج ججمنٹ اسٹیمنا اور کریکٹر چاہیے.
2: قرآن ہمیں اسی طرح ایک اور جگہ خبردار بھی کرتے کہ ظاہری جسم اور خوبصورت گفتگو ہمیشہ اندرونی حقیقت کی دلیل نہیں ہوتے. کسی کا قد بلند ہو، آواز خوبصورت ہو، گفتگو اثر انگیز ہو، لیکن یہ سب کسی انسان کی دیانت کی ضمانت نہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے قضائے اصول میں یہ بھی واضح فرمایا کہ کبھی دو لوگ مقدمہ لے کر آتے ہیں اور ممکن ہے ایک شخص اپنی بات دوسرے سے زیادہ فصاحت سے پیش کرے، لیکن صرف خوبصورت یہ حق کی ضمانت، خوبصورت پریزنٹیشن یہ حق کی ضمانت نہیں. زبان شہد ٹپکا سکتی ہے، مگر اس کے پیچھے حقیقت کیا، یہ دیکھنا
3: ضروری ہے. کیا بات ہے بھائی، واقعی.
2: تو یعنی دنیاوی معاملے میں تو شاید فیصلہ کر دیا جائے گا، لیکن اخروی معاملے میں اللہ کے سامنے وہ کیا جواب دے گا؟ اس لیے طالوت کا انتخاب اللہ کی حکمت کے مطابق تھا. قرآن کہتا ہے واللہ یؤتی ملکہ من یشاء واللہ واسع علیم، اللہ اپنی بادشاہی جسے چاہتا ہے عطا کرتا ہے اور اللہ وسعت والا سب کچھ جاننے والا ہے.
3: واہ بھائی، اسے ایک پریکٹیکل لیسن سمجھیں. پریزنٹیشن سے امپریس ہوں، ضرور ہوں بھائی. کوئی بھی آدمی ہے جس نے محنت کری ہے وہ اپنے آپ کو پریزنٹ کرنا جانتا ہے تو آپ اچھی بات ہے، لیکن ایویڈنس سے ڈیسائیڈ کرنا بے حد ضروری ہے ہر ایک چیز کو، ہے نا. عدالت ثبوت مانگتی ہے طلبا بھائی، ہے نا. تو جاب ہائر کر رہے ہیں لیکن سی وی کے ساتھ کریکٹر ضرور دیکھیں. یہ ہم لوگ سبھی پریکٹس کرتے ہیں یا نہیں کرتے ہیں. پارٹنر چوز کر رہے ہیں، ورڈز کے ساتھ کنسسٹنسی دیکھیں. لیڈر چوز کر رہے ہیں تو بھائی امیج کے ساتھ کمپیٹنس دیکھیں. سویٹ اسپیچ کو پروف مت سمجھیے.
2: تو سامعین کرام، اب سنیے بنی اسرائیل کا رد عمل کیا تھا اس بات پر کہ جب طالوت کہا گیا کہ طالوت کو منتخب کیا گیا بادشاہ کے طور پر، تو لوگوں نے کہا، بنی اسرائیل نے کہا، ہمیں کیا دلیل ہے کہ طالوت واقعی اللہ کی طرف سے منتخب ہے؟ تب ان کے نبی نے ایک نشانی بتائی. قرآن کہتا ہے ان آیت ملکی ان یاتیکم التابوت فیہ سکینۃ من ربکم وبقیۃ مما ترک آل موسیٰ وآل ہارون تحملہ الملائکہ. اس کی بادشاہی کی نشانی یہ ہے کہ تمہارے پاس تابوت واپس آئے گا جس میں تمہارے رب کی طرف سے سکینت ہے اور آل موسیٰ اور آل ہارون کے آثار میں سے کچھ باقیات ہیں، اسے فرشتے اٹھائے ہوئے ہوں گے. یعنی وہ چیز جو ان سے چھن گئی تھی وہی بطور نشانی واپس آئی. اور جب یہ واضح نشانی سامنے آ گئی تو ایک جماعت نے طالوت کے ساتھ چلنے کا فیصلہ کیا اور اصل امتحان تب شروع ہونا تھا. یعنی بادشاہ مل گیا، نشانی مل گئی، لوگ ساتھ آ گئے، اب دیکھنا تھا کہ ڈسپلن کتنا ہے. تو طالوت لشکر لے کر روانہ ہوئے. راستے میں ایک دریا آنے والا تھا، لوگ پیاسے تھے، لیکن طالوت نے اعلان کیا کہ یہ دریا صرف پانی نہیں امتحان ہے. قرآن کہتا ہے ان اللہ مبتلیکم بنہر فمن شرب منہ فلیس منی ومن لم یطعمہ فانہ منی الا من اخترف غرفۃ بیدی. اللہ تمہیں ایک دریا کے ذریعے آزمانے والا ہے، جو اسے خوب پی لے گا وہ میرے ساتھ نہیں، اور جو نہ پیے وہ میرے ساتھ ہے، سوائے اس کے جو اپنے ہاتھ سے صرف ایک چلو بھر لے. تو دیکھیے، پیاس موجود ہے، پانی سامنے ہے، لیکن ریسٹرکشن بہت واضح ہے، صرف ایک چلو. تو یہ جنگ سے پہلے سیلف کنٹرول کی ٹریننگ ہے، بہت اہم ایک مرحلہ ہے. کہ جو شخص اپنے نفس کے سامنے نہیں روک سکتا، وہ دشمن کے سامنے کیسے ثابت قدم رہے گا.
3: واہ سبحان اللہ بھائی، یہ بہت ڈیپ پوائنٹ ہے. بگ بیٹل سے پہلے سمال ڈسپلنز آتے ہیں، ہے نا. آپ کہتے ہیں میں لائف میں بہت بڑا کام کروں گا بھائی، لیکن ایک چھوٹے سے الارم کے سامنے ہار جاتے ہیں. جب صبح ہمارے موبائل میں گھڑی میں الارم بول رہا ہوتا ہے تلا بھائی، تو فجر کتنی بھاری لگنے لگتی ہے. سبحان اللہ، اگر ہم ایگزامپل کے طور پہ دیکھیں، اللہ تعالیٰ آسانی کرے. ہم کہتے تو ہیں کہ میں بزنس لیڈ کروں گا، لیکن بیسک روٹین مینج نہیں ہو پاتا. لیڈرشپ اسٹارٹس ود سیلف لیڈرشپ، یہ ہمیشہ یاد رکھیں بھائی. جو اپنی ڈیزائر کو نو این او نو نہیں کہہ سکتا، وہ پریشر کے وقت ٹیم کو کیسے گائیڈ کرے گا؟
2: بالکل بالکل بالکل. اور آگے جا کے یعنی قرآن ہمیں بتاتا ہے قصے کے حوالے سے، فشربوا منہ الا قلیلا منہم، ان میں سے تھوڑوں کی سوا اکثر نے پانی پی لیا. یعنی ایک بار پھر تعداد کم ہو گئی. یعنی پہلے ایک مرتبہ انہوں نے کچھ چھان بین ہوئی، پھر دوبارہ دوسری مرتبہ ہے. پہلے وہ لوگ الگ ہوئے جو قتال کا حکم آنے پر واپس ہٹ گئے، اب وہ بھی الگ ہو گئے جو دریا کے امتحان میں ثابت قدم نہ رہ سکے. اور روایات میں مشہور یہ ہے کہ بالآخر طالوت کے ساتھ رہ جانے والوں کی تعداد تقریباً یعنی وہ 300 کے آس پاس، تو یعنی بعض صحابہ نے اسے اہل بدر کی تعداد کے قریب بتایا ہے. تو یہاں ایک بہت بڑا سبق ہے کہ کوانٹیٹی اہم نہیں ہوتی، کوالٹی اہم ہوتی ہے.
3: واہ واہ. اور کبھی آپ کو لگتا ہے کہ میری ٹیم چھوٹی ہو گئی ہے، अब क्या होगा भाई, हर रिडक्शन लॉस नहीं होता, कभी फिल्टरिंग होती है जो बहुत जरूरी है, है ना। टेन भाई दसियों अनरिलायबल लोगों से तीन कमिटेड लोग या दोस्त बेहतर होते हैं हमेशा। तो लाइफ में भीड़ जो है वो ज्यादा कमिटमेंट मैटर नहीं करती, बस अच्छे लोग और समझदार लोग साथ होने चाहिए।
0: आप सुन रहे हैं कससुल कुरान
1: आरजे तलहा और आरजे सरवर के साथ सिर्फ एफएम 107 पर।
2: फिर सामने क्राम बनी इसराइल वो जो तालूत के साथ आगे बढ़ रहे थे वो दरिया पार करके जालूत और उसके लश्कर के सामने पहुंचे और अब बाज लोगों ने मंजर देखकर कहा ला ताकत लना लियौमा बिजालूत व जनूदी, आज हमारे अंदर जालूत और उसके लश्कर का मुकाबला करने की ताकत नहीं। तो यानी कैलकुलेट अगर करें यानी एनिमी की तादाद को जरा अगर सोचें वो कितने हम कितने, वो कितने ताकतवर हम कितने कमजोर, तो इस वक्त वो यानी बाज तो मायूस हो गए थे, लेकिन कुरान कहता है कि बाज ऐसे थे उनमें قَالَّذِينَ يَظُنُّونَ أَنَّهُمْ مُلَاقُو اللَّهِ كَمْ مِنْ فِئَةٍ قَلِيلَةٍ غَلَبَتْ فِئَةً كَثِيرَةً بِإِذْنِ اللَّهِ وَاللَّهُ مَعَ الصَّابِرِينَ, वो लोग जिन्हें यकीन था कि उन्हें अल्लाह से मिलना है कहने लगे कितनी ही छोटी जमातें अल्लाह के हुक्म से बड़ी जमातों पर गालिब आ चुकी हैं और अल्लाह सब्र करने वालों के साथ है। चलो भाई यहाँ पूरे वाकया एक जुमले में बदल जाता है, यानी कम होना तादाद में कमी ये हार की जमानत नहीं, फिर ज्यादा होना भी जीत की जमानत नहीं।
3: बिल्कुल बिल्कुल भाई, क्या जबरदस्त। कभी आपके पास रिसोर्सेस कम हो तो आप अपने आप को सिफर जीरो मत समझिए, आपका एम्बिशन जो है वो ए से लेकर जेड तक का हो सकता है, एक एग्जांपल दूंगा तला भाई, लेकिन जो कुवत है वो अभी ए से सी तक की ही है ना। तो आपका काम क्या है, मेरा काम क्या है कि मैं ए से सी तक ऑनेस्टली चलूं, बाकी अल्लाह सुभान व तआला के हवाले कर दिया जाए। परफेक्ट रिसोर्सेस का वेट करते करते बहुत लोग स्टार्ट ही नहीं कर पाते हैं, तो स्टार्ट विद व्हाट यू हैव।
2: बिल्कुल और फिर सामने कराम जालूत के लश्कर के सामने वो अल्लाह की तरफ रुजू करते हैं, कुरान उनकी दुआ महफूज करता है, रब्बना अफ़रग़ अलैना सब्रन व थब्बित अक़दामना वंसुरना अला अल-क़ौमिल काफ़िरीन, ए हमारे रब हम पर सब्र अंडेल दे, हमारे कदम साबित रख और हमें मुखालिफ कौम के मुकाबले मदद अता फरमा। तरतीब देखिए समझने कराम, पहले सब्र है फिर साबित कदम फिर फतह, हम अक्सर सीधा तीसरा मांगते हैं या अल्लाह मुझे जिता दे, कुरान से कहता है या अल्लाह मुझे ऐसा इंसान बना जो मैदान में टिक भी सके, यानी ये दुआ काफ़ी अहम है, हम इसका इहतमाम कर सकते हैं, रब्बना अफ़रग़ अलैना सब्रन व थब्बित अक़दामना वंसुरना अला अल-क़ौमिल काफ़िरीन।
3: जी तो ये दुआ हर मुश्किल वक्त में रिलेवेंट होती है हमारे लिए, है ना, एग्जाम हो, फैमिली क्राइसिस हो, ग्रीफ हो, फाइनेंशियल प्रेशर हो, कुछ भी हो, पहले अल्लाह सुभान व तआला से सब्र मांगिए, क्योंकि कभी प्रॉब्लम जो है वो फौरन सॉल्व नहीं होती, लेकिन अल्लाह सुभान व तआला आपको प्रॉब्लम हैंडल करने के काबिल बना देते हैं। ये क्या कम है और कभी वो सब्र पहली ही जीत जो है वो बन के सामने आता है।
2: अब किस्सा एक निहायत हैरत अंगेज मोड़ लेता है, जालूत सामने है, एक बड़ा ताकतवर तजुर्बाकार जंगजो, कदीम जंगी रिवायत के मुताबिक एक फर्द दूसरे लश्कर को मुबारजत के लिए ललकारता है। अब सवाल हुआ जालूत के मुकाबले कौन निकले, लश्कर में लोग मौजूद थे मगर ये कोई आम हरीफ नहीं था, वो बड़ा ताकतवर और मैदान जंग का तजुर्बा रखने वाला हरीफ और शख्स था। तो फिर तालूत ने ऐलान किया कि जो उसके मुकाबले आएगा उससे बड़ा इनाम दिया जाएगा, और बाज रिवायती बयानात में उसने अपनी बेटी से निकाह और हुकूमत में हिस्सा देने का जिक्र भी किया, यानी तालूत ने। और अब एक नौजवान आगे बढ़ता है, उम्र के एतबार से बहुत बड़ा नहीं, बज़ाहिर जालूत जैसा यानी जो दुश्मन था जालूत जैसा जिस्मानी देव भी नहीं, लेकिन दिल में जुरत वो नौजवान कौन था पता है, वो थे दाऊद अलैहिस्सलाम।
3: वाह सुभान अल्लाह भाई, देखिए ये हम सब के लिए और इवन हमारी जेनवी के लिए, क्या आप कुरान पढ़ेंगे ना, या मतलब मैं अपने आप को भी इसमें काउंट कर रहा हूँ, जब कुरान पढ़ते हैं तो बड़ी बड़ी जो फिल्में हैं ना, जाहिर बात है वो कुछ भी नहीं है जो सबक हमें मिलता है, जो करेक्टर हमें दिखते हैं, जो हीरो हमें दिखते हैं। तो यहाँ पे भी देखिए, और यहाँ हमारे लिए, हमारी जेनजी के लिए, हमारी यूथ के लिए एक बहुत स्ट्रॉन्ग मैसेज भी है, आप अपने आप को छोटा मत समझिए, सिर्फ इसलिए कि आप जवान हैं, यंग हैं या नई जनरेशन है, भाई एज एक्सपीरियंस देती है, लेकिन करेज का मोनोपोली एज के पास नहीं होता, कभी एक जवान लड़का या लड़की वो काम कर देता है जहां सीनियर लोग हेजिटेट करते रह जाते हैं, सोचते ही रह जाते हैं। लेकिन करेज का मतलब रेकलेस होना नहीं है, प्रिपरेशन, फेथ और रिस्पॉन्सिबिलिटी के साथ आगे बढ़ना है।
2: बिल्कुल सर भाई, और इस सिलसिले में अली रजी अल्लाह अन्हु और खंदक के मौके पर उनका आमर इब्न अब्द के साथ के मुकाबले की जो रिवायती दास्तान है वो भी अहम है।
3: सुभान अल्लाह
2: कि अली रजी अल्लाह अन्हु तीन तीन मरतबा वो आगे बढ़ रहे थे, आप उन्हें कह रहे थे कि नहीं
3: रुक जाओ
2: ये वो, लेकिन वो आगे बढ़े और फिर बाहर कम उम्र थे लेकिन सामने बहुत बड़ा दुश्मन था
3: एक ही बार
2: और किस तरह की वार में
3: उन्हें।
2: तो इस तरह हम सीरत रसूल सल्लल्लाहु अलैहि वसल्लम और सहाबा इकराम की दास्तान में भी हमें इस तरह के वाकयात मिलते हैं। ओवरऑल सामिन इकराम, तो ये दाऊद अलैहि सलाम का जो किस्सा, फिर आगे उनकी जिंदगी शुरू होती है। अल्लाह ताला ने दाऊद अलैहि सलाम को सिर्फ फतह नहीं दी बल्कि आगे चलकर हुकूमत, हिकमत और इल्म भी अता फरमाया। यूं बनी इसराइल की तारीख में एक ऐसा वक्त आया जब दाऊद अलैहिस्सलाम के हाथ पर बादशाहत और नबुव्वत दोनों जमा हो गई। वो अपने कौम को सिर्फ सियासी तौर पर मुनज़्ज़म करने वाले हुक्मरान नहीं थे बल्कि अल्लाह की तरफ बुलाने वाले नबी भी थे। वो लोगों को हक कायम करने, शरीयत के मुताबिक जिंदगी गुजारने, अदल करने और ये समझने की दावत देते थे कि हकीकी मदद और हकीकी फतह अल्लाह ही की तरफ से आती है। और अल्लाह सुब्हानहु तआला ने दाऊद अलैहिस्सलाम को एक अजीम आसमानी किताब भी अता फरमाई, वह आतैना दाऊद ज़बूरा, हमने दाऊद को जबूर अता की।
3: तो दला भाई, मुझे यहाँ एक बहुत खूबसूरत सबक नजर आता है। कभी अल्लाह सुभानहु ताला आपको एक सक्सेस देता है, फिर उस सक्सेस के साथ रिस्पॉन्सिबिलिटी भी देता है। और वो कहते हैं ना कि बड़ी ताकत के साथ बड़ी जिम्मेदारी भी आती है।
2: बिल्कुल।
3: तो दाऊद अलैहिस्सलाम की स्टोरी सिर्फ यंग जनरेशन या कहना चाहिए यंग मैन डिफीट अ जायंट के बारे में नहीं है, पर खत्म इसी पे ही खत्म नहीं होती है। विक्ट्री के बाद लीडरशिप आई, लीडरशिप के बाद जस्टिस की जिम्मेदारी और उसके साथ इबादत। यानी सक्सेस डेस्टिनेशन नहीं, कभी सक्सेस के बाद असल टेस्ट जो है वो शुरू होता है।
2: और मुख्तसर अगर हम ये कहें कि दाऊद अलैहि सलाम ने उस जायंट दुश्मन को कैसे डिफीट किया, इस पर रिवायत में जो हमें मिलता है वो ये कि दाऊद अलैहि सलाम ने, वो तो पतले दुबले थे, तो उन्होंने तीन पत्थरों से उनके उस पेशानी को निशाना बनाकर उस जालूत के पेशानी पर मारा, तो इस पर वो अपनी जगह पर स्पॉट डेड, वो वहीं मर जाता है। तो एक हिकमत उन्होंने अपनाई थी कि दुश्मन को डिफीट करने के मुख्तलिफ हिकमत हो सकती हैं, तो उन्होंने ये हिकमत अपनाई और इस तरह जो है ना मोमिन जो ग्रुप थे, जो वो बनी इसराइल की जो कौम थी वो जीत गए जालूत और उसके कौम पर। सामिन इकराम, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कई मौके पर उम्मत को दाऊद अलैहिस्सलाम की इबादत और उनके तर्ज जिंदगी से जोड़ा है। दाऊद अलैहिस्सलाम हमारे लिए क्यों अहम है? जरा आपने इस सिलसिले में कभी सोचा है कि दाऊद अलैहिस्सलाम हमारे लिए क्यों अहम है? और कुरान में बारह नबी सल्लम की दुआओं में भी दाऊद अलैहिस्सलाम का तस्करा आया है। रिवायत में एक वाकया आता है कि एक सहाबी ने ख्वाब में देखा कि वो एक दरख्त के पास नमाज पढ़ रहे हैं और जब उन्होंने सजदा तिलावत किया तो दरख्त ने भी सजदा किया और एक दुआ की। इस दुआ के अल्फाज में मफहूम था कि या अल्लाह, सजदे के बदले मेरे लिए अजर लिख, मेरे गुनाह माफ फरमा, उसे मेरे लिए अपने पास जखीरा बना और उसे मेरे हक में वैसे ही कबूल फरमा जैसे अपने बंदे दाऊद के लिए कबूल फरमाया। तो सजदा और दाऊद अलैहिस्सलाम, यानी दाऊद अलैहिस्सलाम का जिक्र आता है तो हमें साथ साथ उनकी इबादत भी याद आती है। तो देखिए, रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ जो उनको सहाबी की ताबीर वगैरह उन्हें सुनाई गई तो उसमें दाऊद अलैहिस्सलाम के सजदे का जिक्र आया है स्पेशली। तो इसमें पता ये तो जरूर मालूम होता है कि उनकी इबादत का एक बड़ा एक पहलू था, नुमाया पहलू जिसे हम कह सकते हैं, उसकी अपनी एक अहमियत थी, उसका अपना एक तरीका था। आगे इंशाल्लाह हम और भी बाज पहलू पर यानी फोकस करेंगे कि जो खास तौर पर जहां दाऊद अलैहिस्सलाम का जिक्र किया गया है।
3: और ये बहुत इम्पोर्टेंट बैलेंस है। देखिए, आज कभी हम सक्सेसफुल इंसान को सिर्फ उसके करियर से डिफाइन करते हैं, भाई सीईओ है, लीडर है, स्कॉलर है ना, पब्लिक फिगर है। लेकिन पौराणिक मॉडल में सक्सेस का एक प्राइवेट साइड भी होता है और वो वक्त जो इंसान अल्लाह सुभान व तआला के साथ गुजारता है। भाई पब्लिक स्ट्रेंथ के पीछे प्राइवेट वर्शिप हो तो पर्सनैलिटी बैलेंस रहती है।
2: यानी बिल्कुल यही वो बात है कि आपके पास अगर इख्तदार हो, इस्तेहकाम हो, लेकिन आप ये आपको आपके रब की इबादत ना भुला दें, आपके रब के लिए भी आपका एक टाइम रहना चाहिए, खास टाइम जो आप रब के साथ गुजारें। फिर दाऊद अलैहिस्सलाम के हवाले से सियाम दाऊद की बात भी आपने सुनी होगी, दाऊद अलैहिस्सलाम वाला रोज़ा, यानी दाऊद अलैहिस्सलाम के सजदे की हवाले से भी हमने सुन लिया। फिर अब दाऊद अलैहिस्सलाम के रोज़े की तरफ आ रहे हैं, इसका जिक्र भी है, यानी कई सारे अंबिया हैं लेकिन ख़ास तौर पर इनकी इबादत की बात कई जाविये से हमें सुनाया गया है, हमें इसकी तरफ रहनुमाई की गई है। तो यानी एक सहाबी अब्दुल्लाह इब्न अमर इब्न अस रज़ियल्लाहु अन्हुमा के वाक़े में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इबादत में इत्तेदाल सिखाया था कि वो कसरत से रोज़े रखते और रातों को क़याम करते थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें समझाया कि जिस्म का भी हक है, आराम का भी हक है, घर वालों का भी हक है, और आखिर में उन्हें बेहतरीन नफली रोज़े के तौर पर सौम दाऊद की तरफ रहनुमाई दी। एक दिन रोज़ा, एक दिन इफ्तार, यानी दाऊद अलैहिस्सलाम की इबादत में कसरत भी थी